0: आजको विषय उठाउनुहुनेछ। नेपालमा जलवायुका कारण उत्पन्न समस्या, विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका नेपाल जस्ता विपन्न र संवेदनशील देशहरूले भोग्नु परेको अन्यायको विषय पनि उठाउँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले 3 वर्ष अघि नेपालका हिमालबाट दिएको जलवायु परिवर्तन सम्बन्धी चेतावनी अहिले वास्तविक बन्दै गएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै गुटेरेसले नेपालसहित विश्वका विभिन्न ठाउँमा देखिएका पछिल्ला घटनाले जलवायु संकटको असर बढ़दै गएको देखाएको बताउनुभयो। नेपाल भ्रमणका क्रममा आफूले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको स्मरण गर्दै उहाँले अहिले त्यसको असर सोचे भन्दा चाँडै देखिन थालेको बताउनुभयो। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फ्याशन जस्तो भएको टिप्पणी गर्नुभएको छ। उहाँले गत वर्षको जेएनजी आन्दोलनका षड्यन्त्रकारीले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको आरोप लगाउनुभयो। तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरूले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उहाँको भनाइ छ।
1: एउटा बाहिरतिर भनौँ न, एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओढ्या जस्तो एक प्रकारको फेसन, किनभने गएको भदौको 23 र 24 गतेको जे विध्वंस भयो त्यो मूल त नेकपा एमालेको विरुद्ध थियो, नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो। अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो। त्यो नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले। जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जस्तै सरकार फेरियो नि हो, त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
0: अब खबर फटाफट।
2: फ्लाई दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छुट। होटल संघ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छुट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले पनि 15-20% छुट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ़ र भरतपुरमा ट्राफिक लाइट जडान। पुल्चोक गोन्द्राङको 6 लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतिदेखि कार्तिक 15 गतिसम्म अभियान सञ्चालन हुने। र लम्जुङको गौलासुथार गाउँपालिका 9 गिलुङमा 1500 को आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
0: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक, भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने आदेश दिएको छ।
3: न्यायाधीश नहको सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
0: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: आज त्यसैभर नेपाली काँग्रेसको पालिका अधिवेशन हुने भएको छ। असोज 3 गते वडा अधिवेशनबाट शुरू भएको महाधिवेशन प्रक्रिया स्थानीय तहसम्म नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। पहाड़ी पहिरोबाट प्रभावित नुवाकोट धादिङका सबै वडा, मध्य प्रदेशका सिराहा सप्तरी सर्लाही र पर्साका केही बाँकी वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। यद्यपि रक्सुवा जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राखेर केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। कार्यसमितिलाई पूर्ण समावेशी हुने र मनोनयन दर्ता निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट कानूनी व्यवस्था छ। सरकारले जिनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिने व्यवस्था गरेको छ। शिक्षा मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार शहीदका छोराछोरी, सहोदर, दाजुभाइ, दिदीबहिनी तथा गम्भीर र अति गम्भीर घाइते परिचय पत्र वाहकले सुविधा पाउनेछन्। आधारभूत र माध्यमिक तहमा निशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य सामग्रीका लागि नगद समेत उपलब्ध गराउने व्यवस्था छ। स्नातक तहमा भने विश्वविद्यालयका छात्रवृत्ति कोटामा निश्चित हिस्सा छुट्याइनेछ। सो कोटामा छनौट हुन नसक्नेलाई विश्वविद्यालय अनुदान आयोग मार्फत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ। लाभ लिन आधारभूत र माध्यमिक तहका विद्यार्थीले विद्यालय मार्फत स्थानीय तहमा तथा स्नातक तहका विद्यार्थीले सम्बन्धित क्याम्पस मार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि अनियमित दुबई उडान हुने भएको छ। फ्लाई दुबईले अबदेखि नियमित उडान भर्ने भएको हो। 2079 पुस 17 गति अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका बेला फ्लाई दुबईको नियमित उडानले पोखराका पर्यटन तथा व्यवसायीलाई उत्साह थपेको छ। उनीहरूले फ्लाई दुबईबाट पोखरा आउने र दुबई जाने यात्रु र पर्यटकलाई खादामालाले स्वागत तथा विदाई गर्ने तयारी गरेका छन्। जापानबाट सेटिङ गरेर भिजिट भिजामा कुवेत पठाएको खुलेपछि त्रिभुवन विमानस्थलका एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्।
4: अध्यागमन कार्यालयका अधिकृत चेत बहादुर सेजुवाललाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको छ। श्रम स्वीकृति नलिएका यात्रुलाई जापानमा रहेका व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार ती यात्रु करिब 30 मिनट अध्यागमन डेस्कमा बसेका थिए। तेस्रो व्यक्तिसँग सम्पर्क गरेपछि बिहान करिब 7:10 प्रस्थान अनुमति दिइएको देखिएको छ। यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको पनि खुलेको छ। प्रारम्भिक छानबिनमा आर्थिक लेनदेनको आशंका समेत देखिएपछि अधिकृतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै विस्तृत अध्ययन अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिश गरिएको छ। भिजिट भिजामा हुने सेटिङ नियन्त्रण गर्न अध्यागमन विभागले पछिल्लो समय आफ्नै कर्मचारीमाथि पनि छानबिन थालेको छ। गत साता मात्रै 5 कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको थियो।
3: पिक सिजनमै नेपाल वायु सेवा निगमका दुवै व्हाइट बडी जहाज ग्राउन्डेड भएका छन्।
5: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ौं रूपियाँ गुमाइरहेको छ। निगमको एउटा वाइड बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सी चेकका लागि पुगेको छ। दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले दुईवटा न्यारो बडी जहाजको भरमा छ। निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ। इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ। निगमका अनुसार एउटा वाइड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड रुपियाँसम्म आमदानी गर्ने गरेको छ। दुवै जहाज लामो समयदेखि नचल्दा करोडौं रुपियाँ गुमेको छ। चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
3: प्रधानमन्त्री एन्डी बर्नहमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेटमै राम्रो सम्बन्ध बनेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भएको भेटमा दुई नेताबीच व्यापार, फकल्याण्ड टापु र युक्रेन लगायतका विषयमा छलफल भएको छ।
2: We've touched on Ukraine, and it's great to hear what you said today about the potential for progress there. You know that we're still ready to play our part in the Middle East in terms of helping you stop the conflict, but we're there.
3: Host,

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख टोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउने कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै आज विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी मंगिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अगाडि बढ़ाइएको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङ भित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाका काम सम्पन्न भएकाले आगामी मंगिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज बास्तोलाले बताउनु भएको छ। मंगिर 15 गतिभित्र सवारी सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। हाल सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ। सुरुङ मार्गको हालसम्मको भौतिक प्रगति 69% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनु भएको छ। हालसम्म मुख्य सुरुङसहित बायोवास सुरुङ खन्ने लाइनिङ 14 कल्भर्ट टनेलभित्रको पेमेन्टको काम सकिएको आनन्दले जानकारी दिनुभएको छ। 1,126 मिटर लामो सुरुङ मार्ग 2078 फागुनमा ठेक्का सम्झौता भएर 2079 सालदेखि निर्माण सुरु भएको हो। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फेसन जस्तो भएको टिप्पणी गर्नुभएको छ। उहाँले गत वर्षको जेएनजी आन्दोलनका षड्यन्त्रकारीहरूले नेतृत्व त्यो परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको आरोप लगाउनुभयो। तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरूले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उहाँको भनाइ छ।
4: एउटा बाहिरतिर भनौँ न एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओढ्या जस्तो एक प्रकारको फेसन, किनभने गएको भदौको 23 र 24 गतेको जे विध्वंस भयो त्यो मूल त नेकपा एमालेको विरुद्ध थियो, नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो। अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो। त्यो नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले, जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जस्तै सरकार फेरियो नि हो त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
5: त्यो अभियान हामीले चाहिँ केन्द्रदेखि गाउँ गाउँ, टोल टोल र जनताको घर दैलोसम्म डोर टु डोर हामी पुगेर यो अभियान चाहिँ सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ। त्यसको विस्तृत कार्ययोजना अब दशैँ अगाडि हाम्रो सचिवालयको बैठक बस्छ, पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्छ, त्यो सचिवालयको बैठकले यसको विस्तृत कार्यविधि पारित गर्छ। त्यस्तै गरी हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी लगायतका चाहिँ कम्युनिस्ट पार्टीहरू जो हाम्रो पार्टीसँग विचार सिद्धान्त कार्यक्रम मिल्छन् ती पार्टीहरूसँग चाहिँ वार्ता छलफल अगाडि बढाउनका लागि र एकताको प्रक्रिया अगाडि बढाउनका लागि एउटा वार्ता समिति गठन गरेको छ। कमरेड देव गुरुङको संयोजकत्वमा म आफै, प्रकाश ज्वाला र गङ्गा नारायण श्रेष्ठ तीनजनाको एउटा वार्ता समिति गठन गरेको छ।
3: अमेरिकाले नेपालको बाढीपछिको पुनस्थापना तथा पुननिर्माणका लागि थपे 31 मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनैतिक मामिला सम्बन्धी उपसचिव एस एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा यो घोषणा गर्नुभएको हो। अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न 10 मिलियन अमेरिकी डलर बराबरको स्थायी तथा आवश्यकता अनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने भएको छ। कति पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ। यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप $8 मिलियन उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। हवस् त, खबर यति नै।
2: यो BFBS

0: भेटौँ हजुर अर्को साल, भेटौँ हजुर अर्को साल।
1: यो PFBS गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले PFBS।
3: यो PFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
5: युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा रूससँग ऊर्जा सम्बन्धी युद्धविरामका विषयमा छलफल भएको बताउनु भएको छ। जेलेन्स्कीले पत्रकारहरूलाई बताए अनुसार उहाँले मस्कोलाई वार्ताको टेबलमा ल्याउने उपाय अमेरिकाले खोज्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ।
6: Any kind of negotiations from Russian side will give a signal that they are ready to move, because I'm not sure that they're ready to move. But if all of us, if we all want to end this war, really, not just messages, or end this war, so we all have to work 24/7.
5: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आगामी मंगसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मंगसिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज वास्तुलाले बताउनु भएको छ। मंगसिर 15 गतेभित्र सवारी सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ। हाल सुरुङभित्र सड़कको पीत सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 69.70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौम्य आनन्दले जानकारी दिनुभएको छ। हालसम्म मुख्य सुरुङ सहित बाइवास सुरुङ खन्ने लाइनिङ 14 कल्भर्ट टनलभित्रको पेमेन्टको काम सकिएको आनन्दले जानकारी दिनुभएको छ। 1126 मिटर लामो सुरुङ मार्ग 2078 फागुनमा ठेक्का सम्झौता भएर 2079 सालदेखि निर्माण शुरू भएको हो। अमेरिकाले नेपालको बाढ़ीपछिको पुनस्थापना तथा पुननिर्माणका लागि थप 31 मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनैतिक मामिला सम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने क्रममा यो घोषणा गर्नुभएको हो। अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ़ गर्न 10 मिलियन अमेरिकी डलर बराबरको स्थायी तथा आवश्यकता अनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ। यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप 8 मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। बाढ़ीपछिको विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन 13 मिलियन डलर खर्च गर्ने योजना पनि घोषणा गरिएको छ। यो घोषणासँगै नेपालको बाढ़ी प्रतिकार तथा पुनस्थापना प्रयासमा अमेरिकाले उपलब्ध गराउने जम्मा सहायता 36 मिलियन डलर भन्दा बढ़ी पुगेको अमेरिकी दूतावासले जनाएको छ। आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख टोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। बैठकमा विभिन्न मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। पीक सिजनमै नेपाल वायुसेवा निगमका 2 व्हाइट बॉडी जहाज ग्राउन्डेड भएका छन्।
7: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ौं रूपियाँ गुमाइरहेको छ। निगमको एउटा व्हाइट बॉडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सी चेकका लागि पुगेको छ। दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले 2 न्यारो बॉडी जहाजको भरमा छ। निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ। इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ। निगमका अनुसार एउटा व्हाइट बॉडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड़ रुपियाँसम्म आमदानी गर्ने गरेको छ। दुवै जहाज लामो समयदेखि नचल्दा करोड़ौं रुपियाँ गुमेको छ। चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
5: जापानबाट सेटिङ गरेर भिजिट भिसामा कुवेत पठाएको खुलेपछि त्रिभुवन विमानस्थलका एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्।
4: अध्यागमन कार्यालयका अधिकृत चेत बहादुर सेजुवाललाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको छ। श्रम स्वीकृति नलिएका यात्रुलाई जापानमा रहेका व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार ती यात्रु करिब 30 मिनट अध्यागमन डेस्कमा बसेका थिए। तेस्रो व्यक्तिसँग सम्पर्क गरेपछि बिहान करिब 7:10 प्रस्थान अनुमति दिइएको देखिएको छ। यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको पनि खुलेको छ। प्रारम्भिक छानबिनमा आर्थिक लेनदेनको आशंका समेत देखिएपछि अधिकृतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै विस्तृत अध्ययन अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान।
5: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ललितपुरको बनी मण्डलको रामबाग पार्टी प्यालेसमा सोमबारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सो प्रतिवेदनमाथि हिजोदेखि मात्र केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् हिजो 118 जना केन्द्रीय सदस्यले धारणा राखेको आचार्यले जानकारी दिनुभएको छ बाँकी केन्द्रीय सदस्यहरूले आज धारणा राख्नेछन् सबै केन्द्रीय सदस्यले धारणा राखेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा शुरू भएको छ हनुमान ढोकामा स्थानीय भाषामा यसी भनिने लिङ्गो ठडाएर इन्द्रजात्राको शुरूआत गरिएको हो वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा ये यहाँ पुनी पनि भनिन्छ हनुमान ढोका अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठडाएपछि शुरू हुने यो जात्रा विविध नाचगान रथयात्रा र देवी देवताको पूजा अर्चना साथ 8 दिनसम्म मनाइन्छ काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ असोज 9 गते इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुखले गणेश भैरव र कुमारीको दर्शन गर्नुहुनेछ वर्षासँगैको बाढ़ी पहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग कतै पूर्ण रूपमा अवरूद्ध छन् भने कतै एकतर्फी मात्र सञ्चालन भएका छन् रसुवाको भोटिकोशी नदीमा आएको भदौ 10 गतेको बाढ़ीका कारण आज पनि रसुवा नुवाकोट र धादिङका विभिन्न राजमार्गमा यातायात चल्न सकेका छैनन् बाढ़ीपछि रसुवाका सबै मुख्य राजमार्ग अहिले पनि पूर्ण रूपमा अवरूद्ध अवस्थामा रहेको प्रहरीले जनाएको छ यसैगरी नुवाकोटको पासाङ लामो सड़क खण्ड पनि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ पृथ्वी राजमार्गमा पनि धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 को ज्वाङखोला र शीतल बजारमा राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ यसै गरी आज पनि बीपी राजमार्गको खुरकोट नेपालथोक सड़क खण्डमा रातको समयमा मालवाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालनमा पालो मिलाइएको प्रहरीले जनाएको छ आज युएईबाट पोखरा आइपुग्ने फ्लाई दुबईको विमानलाई सांस्कृतिक झाँकी र रयालीसहित स्वागत गर्ने कार्यक्रम रद्द गरिएको छ युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रासिद अल मक्तुमका कान्छा भाइ शेख अहमद बिन रासिद अल मक्तुमको निधन भएका कारण त्यहाँ 10 दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो त्यसको सम्झनामा झाँकी र रयालीको त्यसको सम्मानमा झाँकी र र्यालीको कार्यक्रम नगर्ने निर्णय गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ तर आज साँझ पोखरा अवतरण हुने फ्लाई दुबईको पहिलो उडानलाई औपचारिक स्वागत पनि गरिनेछ नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने भएको छ पार्टी केन्द्रीय कार्यालय पेरिस टाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ
4: त्यो अभियान हामीले चाहिँ केन्द्रदेखि गाउँ गाउँ टोल टोल र जनताको घर दैलोसम्म डोर टु डोर हामी पुगेर यो अभियान चाहिँ सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ त्यसको विस्तृत कार्ययोजना अब दशैँ अगाडि हाम्रो सचिवालयको बैठक बस्छ पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्छ त्यो सचिवालयको बैठकले यसको विस्तृत कार्यविधि पारित गर्छ त्यस्तै गरी हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी लगायतका चाहिँ कम्युनिस्ट पार्टीहरू जो हाम्रो पार्टीसँग विचार सिद्धान्त कार्यक्रम मिल्छन् ती पार्टीहरूसँग चाहिँ वार्ता छलफल अगाडि बढाउनका लागि र एकताको प्रक्रिया अगाडि बढाउनका लागि एउटा वार्ता समिति गठन गरेको छ कमरेड देव गुरुङको संयोजकत्वमा म आफै प्रकाश ज्वाला र गङ्गा नारायण श्रेष्ठ 3 जनाको एउटा वार्ता समिति गठन गरेको छ
3: नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फेसन जस्तो भएको टिप्पणी गर्नुभएको छ
5: एउटा बाहिरतिर भनौँ न एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओढे जस्तो एक प्रकारको फेसन किनभने गएको भदौको 23 र 24 गतेको जे विध्वंस भयो त्यो मूलत नेकपा एमालेको विरुद्ध थियो नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो त्यो नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जस्तै सरकार फेर्यो नि हो त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
3: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले महिला कबड्डीको समूह बी को खेलमा आज चिनिया टोली ताइपेसँग प्रतिस्पर्धा गर्दैछ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज त्यसैभर नेपाली काँग्रेसको पालिका अधिवेशन हुँदैछ असोज तीन गते वडा अधिवेशनबाट शुरू भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको छ पाडी पहिरोबाट प्रभावित नुवाकोट धादिङका सबै वडा मधेस प्रदेशका सप्तरी सिराहा सर्लाही र पर्साका केही बाँकी वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ तर रसुवा जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ कार्यसमितिलाई पूर्ण समावेशी हुने र मनोनयन दर्ता निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट व्यवस्था गरिनेछ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ललितपुरको वनीमण्डल रामबाग पार्टी प्यालेसमा सोमबारदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठक आज पनि जारी रहनेछ तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सो प्रतिवेदनमाथि हिजोदेखि मात्र केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् हिजो 118 जना केन्द्रीय सदस्यहरूले धारणा राखेको आचार्यले जानकारी दिनुभएको छ बाँकी केन्द्रीय सदस्यहरूले आज धारणा राख्ने छन् सबै केन्द्रीय सदस्यले धारणा राखिसके पछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी गरिएको छ जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 खेलमा प्रतिस्पर्धा गर्दैछ नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया खेलाड़ी ताइपेसँग प्रतिस्पर्धा गर्दैछ खेल नेपाली समय अनुसार अपरान्ह 4:30 शुरू हुनेछ महिला कबड्डीसँगै आज नेपालका खेलाड़ीले पौड़ी बक्सिङ कराटे स्क्वास टेबल टेनिस र ओसोमा प्रतिस्पर्धा गर्ने तालिका छ नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता भने खोल्न सकेको छैन युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा रूससँग ऊर्जा सम्बन्धी युद्धविरामका विषयमा छलफल भएको बताउनु भएको छ जेलेन्स्कीले पत्रकारहरूलाई बताए अनुसार उहाँले मस्कोलाई वार्ताको टेबलमा ल्याउने उपाय अमेरिकाले खोज्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ
4: Any kind of negotiations from Russian side will give a signal that they are ready to move because I'm not sure that they're ready to move but if all of us if we all want to end this war really not just messages or end this war so we all have to work 24/7
3: जापानबाट सेटिङ गरेर भिजिट भिजामा कुवेत पठाएको खुलेपछि त्रिभुवन विमानस्थलका एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्
5: अध्यागमन कार्यालयका अधिकृत चेत बहादुर सेजुवाललाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको छ श्रम स्वीकृति नलिएका यात्रुलाई जापानमा रहेका व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ विभागका अनुसार ती यात्रु करिब 30 मिनट अध्यागमन डेस्कमा बसेका थिए तेस्रो व्यक्तिसँग सम्पर्क गरेपछि बिहान करिब 7:10 प्रस्थान अनुमति दिइएको देखिएको छ यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढ़ेको पनि खुलेको छ प्रारम्भिक छानबिनमा आर्थिक लेनदेनको आशंका समेत देखिएपछि अधिकृतको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै विस्तृत अध्ययन अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिश गरिएको छ भिजिट भिजामा हुने सेटिङ नियन्त्रण गर्न अध्यागमन विभागले पछिल्लो समय आफ्नै कर्मचारीमाथि पनि छानबिन थालेको छ गत साता मात्रै 5 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको थियो
3: पीक सिजनमै नेपाल वायु सेवा निगमका दुवै व्हाइट बडी जहाज ग्राउन्डेड भएका छन्
6: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ौं रूपियाँ गुमाइरहेको छ निगमको एउटा वाइड बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सी चेकका लागि पुगेको छ दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले दुईवटा न्यारो बडी जहाजको भरमा छ निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ निगमका अनुसार एउटा अवार्ड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड़ रुपियाँसम्म आमदानी गर्ने गरेको छ दुवै जहाज लामो समयदेखि नचल्दा करोड़ौं रुपियाँ गुमेको छ चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
3: आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू भएको छ। हनुमान ढोकामा स्थानीय भाषामा यशिवली नै लिङ्गो ठडाएर इन्द्र जात्राको शुरूआत गरिएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको स्वीप अपरेशनमा 58 जना विदेशी नागरिक पक्राउ परेका छन्। तीमध्ये भिजा अवधि नागेका र अवैध काममा संलग्न नागरिक पक्राउ परेका हुन्। सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार नेपालमा प्रवेश गरेर विभिन्न कार्यमा अवैध कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो। यसमध्ये व्यवसायिक यौन कर्मी सक्रिय महिलादेखि विभिन्न क्षेत्रमा मजदूरी गर्ने समूहहरू रहेको चतुर्वेदीले बताउनु भएको छ। पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक छन्। तीमध्ये जिल्ला प्रहरी परिसर काठमाडौँले बंगलादेशका 4 र चीनका 1 जनालाई भिजा अवधि गुज्रिएका कारण अध्यागमन कार्यालयमा बुझाएको छ। यसमध्ये बंगलादेशका नागरिकहरू भिजिट भिजामा बसेर गार्मेन्टमा मजदूरी गरेको अवस्थामा भेटिएका थिए। चिनिया नागरिकले भिजा अवधि गुज्रिएर पनि अनलाइन सट्टेबाजीमा सक्रिय भएको पाइएको थियो। पक्राउ परेका मध्ये लाओस र भियतनामका केही महिला ठमेल दरबारमा क्षेत्रमा व्यावसायिक यौन कार्यमा सक्रिय रहेको पाइएको छ। पक्राउ परेका मध्ये 41 जना प्रहरी वृत्त दरबार मार्ग र 17 जनालाई इन्चरको हिरासतमा राखिएको छ। नेपाल राष्ट्र बैंकले 6 वटा लघु वित्तीय संस्थालाई कार्यवाही गरेको छ। नेपाल राष्ट्र बैंकले लघु वित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा 6 वटा घ वर्गका लघु वित्तीय संस्था र तिनका संचालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कार्यवाही गरेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर 6 वटा लघु वित्तीय संस्था र तिनका पदाधिकारीलाई कार्यवाही गरिएको जनाएको छ। राष्ट्र बैंकले फरवार्ड लघु वित्तीय संस्था लिमिटेड, धौलागिरी लघु वित्तीय संस्था, मातृभूमि लघु वित्तीय संस्था, एनआईसी लघु वित्तीय संस्था, विन नेपाल लघु वित्तीय संस्था र सञ्जीवनी लघु वित्तीय संस्थालाई कार्यवाही गरिएको जनाएको छ। झापामा आमरण अनसन बसिरहेका जेन्जी घाइते विवेक दनुवारलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। पटक पटक भएको वार्तामा पनि अनसन तोड्न नमानेपछि उपचारका लागि भन्दै दनुवारलाई काठमाडौँ ल्याइएको झापाका सिडिओ श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ। दनुवारलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ। भदौ 30 गतेबाट विभिन्न माग राख्दै दनुवार आमरण अनसन बस्नु भएको हो। दनुवारले घाइतेको निशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राख्नु भएको छ। अनसनमा बसेका दनुवारलाई अन्य घाइतेहरूले पनि सहयोग गरेका छन्। नेपाली बजारमा आज सुनचारीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा 100 रूपियाँ तथा चाँदी 40 रूपियाँले बढेको छ। आज सुनको मूल्य तोलामा 3,02,300 कायम भएको छ भने हिजो सुन प्रतितोला 3,02,200 थियो। यस्तै चाँदीको भाव आज तोलामा 40 रूपियाँले बढेर 4,815 रूपियाँ कायम भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग भएको भेटवार्तालाई फलदायी भन्दै प्रशंसा गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभाको छेउछाउमा यी वार्ताहरू भएका छन्। एडम गिलक्रिस्टको यो रिपोर्ट।
1: Iranian media claims a deal's been offered to reopen the Strait of Hormuz for shipping, and in return the US must ease sanctions and free up seized Iranian assets. Donald Trump has sounded positive about a deal, but still explains a dilemma.
2: Do I drive them into hell with no chance of survival and no hope of future greatness or generations?
1: President Trump told more than 100 UN delegates the regime in Tehran is a long-term menace, giving him a stark choice.
2: I have a big decision to make. Will a deal be made with Iran that lets them rebuild and create a far greater country than it ever was before? Maybe one of the greatest in the Middle East or even the world? Or do I annihilate the Islamic Republic?
1: The US leader's been meeting more than a dozen other world leaders as wars in the Middle East and Ukraine test his foreign policy agenda. Alan Eyre from the Middle East Institute thinks the US needs to be more proactive.
3: What it hasn't been willing or able to do is actually negotiate, to do diplomacy. So a President Trump meeting, I think, would probably set things backwards because he tends to say things that hurt the diplomatic process.
1: Although Donald Trump has now signed a landmark Denmark-Greenland security deal, it allows the US to build 2 new military bases in the Arctic territory.
0: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत नेपालले आज 7 वटा खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले महिला कबड्डीको समूह बीको खेलमा आज चिनिया टोली ताइपेसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार अपरान्ह 4:30 बजे शुरू हुनेछ। महिला कबड्डीसँगै आज नेपालका खेलाड़ीले पौडी, बक्सिङ, कराटे, स्क्वास, टेबल टेनिस र ओसुमा प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता भने खोल्न सकेको छैन। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
4: यो BFBS कुलकर्मा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: राजसभा सांसद रमेश प्रसाईको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती विकले आपत्ति जनाउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रसाईले संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन कम्युनिष्ट भाष्य जस्तो नहोस् भन्नुभएको थियो.
4: आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ. हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसङ्गत भएर. त्यसकारण म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु कि मेरो प्रधानमन्त्रीको सम्बोधन खालि गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउने तर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन कि हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ. आज हाम्रो पालो आयो, भोलि तपाईँको पालो निश्चित छ.
3: यसपछि सांसद विकले नियमापत्ति जनाउँदै यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउन माग गर्नुभएको छ.
5: नियमापत्ति गर्न कुनै रहर थिएन. कम्युनिष्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ. आफ्नो विचार अनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ, राजनीतिक दल खोल्न पाउनुपर्छ, आफ्नो विचार अनुसार काम गर्न पाउनुपर्छ. कम्युनिष्ट भाष्य भन्ने शब्द यति अपमानित शब्द प्रयोग गरेकोमा यो चाहिँ संसदको रेकर्डबाट हटाउन माग गर्दछु.
3: सत्तारूढ राजसभाका सांसद भरत पराजुलीले भोटेकुसी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुली,
6: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढीको प्रभाव बाढीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले उहाँहरूको परिवारहरूमा अन्यल कायम छ. परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो. अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु. धन्यवाद.
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद कलावती शर्माले बढ्दो महँगीले आम नागरिकलाई जीवन धान्न धौधो भएको टिप्पणी गर्नुभएको छ. प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्मा,
7: तरकारी किन्न जाँदा रायो साग प्रति केजी 270 पुगेछ, चिनी प्रति केजी 170, त्यस्तै आलु प्याज तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन आकाशिएको छ. कुखुराको मासु झन्डै 500, खसी बोकाको 1700 भन्दा माथि छ. सभामुख महोदय, किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकार निकट व्यक्तिहरूको डाइरेक्ट जवाफ आउँछ, 35 वर्ष के गर्यो, अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारले हो र भनिन्छ. ग्यासको हाहाकार त यथावतै छ. दसैँ तिहार र छठ जस्ता चाडबाडको मुखमा मूल्य निरन्तर उकालो लागेको छ. कालो बजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन्? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नु पर्दैन र म सोध्न चाहन्छु.
3: जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदकको सफलता मिलेको छ. आज भएको कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जित्दै देशलाई पहिलो सफलता दिलाउनु भएको हो. तेन्जिङले पुरुष कुमेट 84 किलोभन्दा माथिको तौल समूहमा नेपालको तर्फबाट यो ऐतिहासिक पदक पक्का गर्नुभएको हो. पदकका लागि भएको निर्णायक खेलमा उहाँले लाओसका खेलाड़ी वाथाना जायसनलाई 9-1 फराकिलो अङ्कको अन्तरले पराजित गर्नुभएको हो. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग भएको भेटवार्तालाई फलदायी भन्दै प्रशंसा गर्नुभएको छ. संयुक्त राष्ट्रसंघको महासभाको छेउछाउमा यी वार्ताहरू भएका छन्। एडम गलक्रिस्टको यो रिपोर्ट।
8: Iranian media claims a deal's been offered to reopen the Strait of Hormuz for shipping, and in return the US must ease sanctions and free up seized Iranian assets. Donald Trump has sounded positive about a deal, but still explains a dilemma.
9: Do I drive them into hell with no chance of survival and no hope of future greatness or generations?
8: President Trump told more than 100 UN delegates the regime in Tehran is a long-term menace, giving him a stark choice.
9: I have a big decision to make. Will a deal be made with Iran that lets them rebuild and create a far greater country than it ever was before? Maybe one of the greatest in the Middle East or even the world. or do I annihilate the Islamic Republic?
8: The US leader's been meeting more than a dozen other world leaders as wars in the Middle East and Ukraine test his foreign policy agenda. Alan Eyre from the Middle East Institute thinks the US needs to be more proactive.
2: What it hasn't been willing or able to do is actually negotiate, to do diplomacy. So a President Trump meeting, I think, would probably set things backwards.
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदले न्यायपालिका पुनर्संरचनाको विषय संसदमा उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यज्ञमणि न्यौपानेले अदालत र न्यायपालिकाको कार्यशैली फैसला कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाउनु भएको हो।
4: मानिस रोएको सबैले देख्दो रहेछ, अदालतका फैसला र आदेशहरू रोएको कसैले देख्दो रहेछ। विगत 20 वर्षदेखि कार्यान्वयन हुन नसकेर बसेका फैसलाहरू छन्। फैसला कार्यान्वयन निर्देशनालयले 18 पटकसम्म चिठी लेख्यो तर कार्यान्वयन गर्दैन। 18 मन्त्रालय अन्तर्गतका फैसलाहरू छन्। संविधानले भन्छ, संविधानको धारा 128(4)ले मुद्दा मामिलाको रोहमा भएको फैसला राज्यका सबै निकायले मान्नुपर्छ। यो लेख्या किन नटेरे हामीले? आज पनि फैसला कार्यान्वयन निर्देशनालयको तथ्य भर्खरै लिएर म आउँदैछु। 44,354 थान मुद्दाको फैसला आज कार्यान्वयन हुन बाँकी छ। म सबै मन्त्रालयलाई अनुरोध गर्छु, 14 मन्त्रालयले हामीले बनाएको नियमावली बमोजिम 7 दिनभित्र जवाब चाहियो। अदालतले गरेका फैसला किन कार्यान्वयन नगर्या? नगर्नुपर्ने कारण के हो र न्यायालय पुनर्संरचना यसैका लागि चाहिएको हो?
3: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
5: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140(11) र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259, यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
3: राज्यसभाका सांसद रमेश प्रसाईको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती बिकले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रसाईले संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन कम्युनिस्ट भाष्य जस्तो नहोस् भन्नुभएको थियो।
6: आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ। हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसङ्गत भएर। त्यसकारण म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु कि मेरो प्रधानमन्त्रीको सम्बोधन खालि गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउने तर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन कि हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ। आज हाम्रो पालो आयो, भोलि तपाईँको पालो निश्चित छ।
3: यसपछि सांसद विकले नियमापत्ति जनाउँदै यो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
7: नियमापत्ति गर्न कुनै रहर थिएन। कम्युनिस्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ, आफ्नो विचार अनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ, राजनीतिक दल खोल्न पाउनुपर्छ, आफ्नो विचार अनुसार काम गर्न पाउनुपर्छ। कम्युनिस्ट भाष्य भन्ने शब्द यति अपमानित शब्द प्रयोग गरेकोमा यो चाहिँ संसदको रेकर्डबाट हटाउन माग गर्दछु।
3: मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमालयारोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता र सावधानी अपनाउन अपील गरेको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा।
8: मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी अनुसार यही असोज 9-11 गतेसम्म नेपालका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेशमा हावाहुरी, मेघगर्जन, चट्याङ सहित भारी वर्षाका सम्भावना रहेको छ। साथै कोशी, सुदूरपश्चिम, मधेस तथा बागमती प्रदेशमा केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस क्षेत्रहरूमा पर्यटनका विभिन्न क्रियाकलाप भइरहेका छन्। यस्ता कार्यक्रम गर्दाखेरि उच्च सतर्कता र सावधानी अपनाउन चाहिँ हामी अपिल गर्दछौँ। साथै यसको थप जानकारी तपाईँले नेपाल पर्यटन बोर्डको साइटमा, सोसियल मीडियामा पनि प्राप्त गर्न सक्नुहुन्छ र नेपाल सरकारको मौसम पूर्वानुमान महाशाखाबाट पनि प्राप्त गर्नुहोला। सावधानी र सतर्कताका साथ पर्यटकीय गतिविधिहरू गर्नुहोला।
3: जापानमा जारी विश्वविद्यालय खेलकुदमा नेपाललाई पहिलो पदकको सफलता मिलेको छ। आज भएको कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जित्दै देशलाई पहिलो सफलता दिलाउनु भएको हो। तेन्जिङले पुरुषको मिति 84 किलोभन्दा माथिको तौल समूहमा नेपालका तर्फबाट यो ऐतिहासिक पदक पक्का गर्नुभएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यातायात व्यवसायीले भोलिदेखि टाढा र रातिका बेला यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै भोलिदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले आग्रह गरेको छ। भोलिदेखि रातिका बेला पनि यात्रा नगर्न महासंघले आह्वान गरेको हो। सरकारले यो साता अविरल वर्षा हुने र यसले सड़कमा बाढ़ी र पहिरोको जोखिम हुने भन्दै सबैमा सचेत हुन भनेको छ। मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता र सावधानी अपनाउन अपील गरेको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा,
4: मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी अनुसार यही असोज 9-11 गतेसम्म नेपालका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेश हावाहुरी, मेघगर्जन, चट्याङ सहित भारी वर्षाका सम्भावना रहेको छ। साथै कोशी, सुदूरपश्चिम, मधेस तथा बागमती प्रदेशमा केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस क्षेत्रहरूमा पर्यटनका विभिन्न क्रियाकलाप भइरहेका छन्। यस्ता कार्यक्रम गर्दाखेरि उत्तर सतर्कता र सावधानी अपनाउन चाहिँ हामी अपील गर्दछौँ। साथै यसको थप जानकारी तपाईँले नेपाल पर्यटन बोर्डको साइटमा, सोसियल मिडियामा पनि प्राप्त गर्न सक्नुहुन्छ र नेपाल सरकारको मौसम पूर्वानुमान महाशाखाबाट पनि प्राप्त गर्नुहोला। सावधानी र सतर्कताका साथ पर्यटकीय गतिविधिहरू गर्नुहोला।
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदीय यज्ञमणि न्यौपानेले अदालत र न्यायपालिकाको कार्यशैली, फैसला कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाउनु भएको छ।
5: मानिस रोएको सबैले देख्दो रहेछ, अदालतका फैसला र आदेशहरू रोएको कसैले देख्दो रहेछ। विगत 20 वर्षदेखि कार्यान्वयन हुन नसकेर बसेका फैसलाहरू छन्। फैसला कार्यान्वयन निर्देशनालयले 18 पटकसम्म चिठी लेख्यो तर कार्यान्वयन गर्दैन। 18 मन्त्रालय अन्तर्गतका फैसलाहरू छन्। संविधानले भन्छ, संविधानको धारा 128(4) मुद्दा मामिलाको रोहमा भएको फैसला राज्यका सबै निकायले मान्नुपर्छ। यो लेख्या किन नटेरे हामीले? आज पनि फैसला कार्यान्वयन निर्देशनालयको तथ्य भर्खरै लिएर म आउँदैछु। 44,354 थान मुद्दाको फैसला आज कार्यान्वयन हुन बाँकी छ। म सबै मन्त्रालयलाई अनुरोध गर्छु, 14 मन्त्रालयले हामीले बनाएको नियमावली बमोजिम 7 दिनभित्र जवाब चाहियो। अदालतले गरेका फैसला किन कार्यान्वयन नगर्या? नगर्नुपर्ने कारण के हो र न्यायालय पुनर्संरचना यसैका लागि चाहिएको हो?
3: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भयो।
6: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140(11) र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259, यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती विकले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रसाईले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन कम्युनिस्ट भाष्य जस्तो नहोस् भन्नुभएको थियो।
7: आजको विश्व राजनीति आर्थिक शक्तिका वरिपरि घुमिरहेको छ। हामीले जलवायु न्याय र क्षतिपूर्ति माग्ने नै हो, तर नम्र भएर, शालीन भएर र विज्ञान र तथ्यका आधारमा तर्कसङ्गत भएर। त्यसकारण म प्रधानमन्त्रीज्यूलाई शुभकामना दिन चाहन्छु कि मेरो प्रधानमन्त्रीको सम्बोधन खालि गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्र राष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन कि विश्वलाई यो समानुभूति गराउने तर्फ लक्षित होस् प्रधानमन्त्रीको सम्बोधन कि हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ। आज हाम्रो पालो आयो, भोलि तपाईँको पालो निश्चित छ।
3: यसपछि संसद विकले नियम आपत्ति जनाउँदै यो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नु भएको हो।
2: नियम आपत्ति गर्न कुनै रहर थिएन। कम्युनिष्ट भाष्य भन्ने शब्द वास्तवमा यो देशमा बस्ने मान्छेहरूले आफ्नो विचार राख्न पाउनुपर्छ, आफ्नो विचार अनुसार हाम्रो संविधानले व्यवस्था गरेको छ, राजनीतिक दल खोल्न पाउनुपर्छ आफ्नो विचार अनुसार।
3: अहिलेसम्मका खबर।

0: Gorkha Radio. Sainya Samudayama.
1: Belayan Bhari.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio ho.
0: Radio. Gorkha Radio ho.
3: राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटै प्रदेशको अधिवेशन एकै दिन गर्ने भएको छ। राप्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। मंगसिर 26 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपा जिल्ला अधिवेशन करिब सकेर प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। राप्रपाले हालसम्म 72 जिल्लाको अधिवेशन सकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएको राप्रपाले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङलाई असोज 15 गतेसम्म अधिवेशन गर्न भनेको छ। यस्तै अधिवेशन गर्न बाँकी जुम्ला र धनकुटालाई पनि असोज 15 गतेसम्म अधिवेशन गर्न भनिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद कलावती शर्माले बढ़दो महँगीले आम नागरिकलाई जीवन धान्न धौधौ भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्मा,
4: तरकारी किन्न जाँदा रायो साग प्रति केजी 270 पुगेछ, चिनी प्रति केजी 170, त्यस्तै आलु प्याज तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन आकाशिएको छ। कुखुराको मासु झण्डै 500, खसी बोकाको 1700 भन्दा माथि छ। सभामुख महोदय, किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकार निकट व्यक्तिहरूको डाइरेक्ट जवाफ आउँछ, 35 वर्ष के गर्यौ, अहिले त मध्यपूर्व युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारले हो र भनिन्छ। ग्यासको हाहाकार त यथावतै छ, दसैँ तिहार र छठ जस्ता चाडबाडको मुखमा मूल्य निरन्तर उकालो लागेको छ। कालो बजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन्? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नु पर्दैन र म सोध्न चाहन्छु।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसद पराजुली,
5: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढ़ीको प्रभाव बाढ़ीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढ़ीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले उहाँहरूको परिवारहरूमा अन्यल कायम छ। परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो, अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु। धन्यवाद।
3: सरकारले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई हातपात कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी तथा तोडफोड गर्नेहरूको सजाय बढ़ाउने कानून संसदमा दर्ता गराएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढ़ाउन प्रस्ताव गरिएको छ। विधेयकले स्वास्थ्य कर्मीको परिभाषामा इन्टर्नशिप गरिरहेका चिकित्सक र नर्सलाई पनि समेटेको छ। प्रचलित ऐनले स्वास्थ्यकर्मीको व्याख्यामा सम्बन्धित परिषदमा दर्ता भएको व्यक्तिलाई मात्रै समेटेको थियो। ऐनले मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएकाहरूलाई मात्रै स्वास्थ्यकर्मीका रूपमा पहिचान गरेको थियो। नयाँ परिभाषामा मेडिकल एण्ड एलाइड साइन्स अन्तर्गतका विद्यार्थी र इन्टर्नशिप गरिरहेका विद्यार्थीलाई स्वास्थ्यकर्मीका रूपमा पहिचान दिइएको छ। प्रचलित ऐनमा आर्थिक सुरक्षा मात्रै समेटिएकोमा विधेयकले भौतिक तथा आर्थिक र स्वास्थ्यकर्मीको मानसिक तथा मनोसामाजिक सुरक्षालाई पनि समेटेको छ। अहिलेको ऐनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नहुने व्यवस्था गरेको थियो। त्यसमा हातपात भन्ने शब्द थपिएको छ। यस्तै स्वास्थ्य संस्थामा हतियार सहितको आपराधिक बलको प्रदर्शन गर्न नहुने व्यवस्था समेत थपिएको छ। विधेयकले स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेहरू जरिवाना तिरेर उम्कने बाटो बन्द गरिदिएको छ। हालको ऐनले स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई 2 वर्षदेखि 5 वर्षसम्म कैद वा 2,00,000 रूपियाँदेखि 5,00,000 जरिवानाको व्यवस्था गरेको थियो। अब भने 5,00,000 जरिवाना तिर्दैमा आगजनी गर्नेहरू उम्कन नपाउने भएका छन्। उनीहरूलाई जेल र जरिवानाको सजाय गर्ने गरी सरकारले विधेयक ल्याएको छ। यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै काम नगरी स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरेर हानि नोक्सानी पुर्याउने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट, हातपात वा शारीरिक रूपमा चोट पुर्याउने र हात हतियार सहितको आपराधिक बल प्रदर्शन गर्नेलाई 3 वर्षसम्म कैद र 3,00,000 रूपियाँसम्म जरिवाना हुने भएको छ। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदकको सफलता मिलेको छ। आज कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले काँस्य पदक जित्दै मुलुकलाई पहिलो सफलता दिलाउनु भएको हो। तेन्जिङले पुरूष कुमिते 84 किलो भन्दा माथिको तौलसम्ममा नेपालको तर्फबाट ऐतिहासिक पदक पक्का गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुननिर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ. दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताउनुभयो. प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ. आज सभामुख डोल प्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकेपछि बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो. प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पेश गर्नुभएको नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083माथि विचार गरियोस् र भुक्तानी तथा फर्सियोट पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ. त्यस्तै कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो. यसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ. यी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि सांसदहरू पक्ष र विपक्षमा धारणा राख्दै सांसदहरूले प्रश्न उठाएका थिए. ती प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएका थिए. रसुवाको भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको परिवार र आफन्तले माइतीघरमा प्रदर्शन गरेका छन्. माथिल्लो त्रिशुली 3A क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका हुन्. आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाले निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप छ. बागमती प्रदेश मातहतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासन सम्बन्धी आफ्ना सेवा अनलाइन प्रणाली मार्फत प्रवाह गर्ने भएको छ.
4: कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार हिजोदेखि उद्योग दर्ता प्रक्रिया अनलाइनबाट शुरू गरिएको छ. यस्तै यही असोज 10 गतेदेखि उद्योग प्रशासन सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ. अब उद्योग दर्ता नवीकरण नामसारी ठाउँसारी नाम परिवर्तन उद्देश्य परिवर्तन पूँजी वृद्धि खारेजी उद्योगको स्तर परिवर्तन कानूनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तन लगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट हुनेछ. बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरेर प्रदेशका 13 जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागिएको हो. प्रमुख पौडेलका अनुसार कार्यालयमा दर्ता रहेका पुराना करिब 17,000 उद्योगका फाइल डिजिटल अभिलेखीकरण गर्ने काम भइरहेको छ. असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका फाइलहरूलाई प्राथमिकतामा राखेर डिजिटल अभिलेखीकरण भइरहेको उहाँले बताउनु भएको छ.
3: आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू भएको छ. हनुमान ढोकामा स्थानीय भाषामा यसी भनिने लिङ्गो ठड्याएर इन्द्र जात्राको शुरूआत गरिएको हो. वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने यो पर्वलाई नेवार समुदायमा ए या पुण्य पनि भनिन्छ. हनुमान ढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरू हुने यो जात्रा विविध नाचगान रथयात्रा र देवी देवताको पूजा अर्चनाका साथ 8 दिनसम्म मनाइन्छ. काठमाडौँ ललितपुर भक्तपुर धुलिखेल र दोलखा लगायत ठाउँमा धुमधामका साथ इन्द्र जात्रा मनाउने चलन छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग भएका भेटवार्तालाई फलदायी भन्दै प्रशंसा गर्नुभएको छ. संयुक्त राष्ट्रसंघको महासभाको छेउछाउमा यी वार्ताहरू भएका हुन्. एडम गिलक्रिस्टको report.
5: Iranian media claims a deal's been offered to reopen the Strait of Hormuz for shipping, and in return the US must ease sanctions and free up seized Iranian assets. Donald Trump has sounded positive about a deal, but still explains a dilemma.
6: Do I drive them into hell with no chance of survival and no hope of future greatness or generations?
5: President Trump told more than 100 UN delegates the regime in Tehran is a long-term menace, giving him a stark choice.
6: I have a big decision to make. Will a deal be made with Iran that lets them rebuild and create a far greater country than it ever was before? Maybe one of the greatest in the Middle East or even the world? Or do I annihilate the Islamic Republic?
5: The US leader's been meeting more than a dozen other world leaders as wars in the Middle East and Ukraine test his foreign policy agenda. Alan Eyre from the Middle East Institute thinks the US needs to be more proactive.
7: What it hasn't been willing or able to do is actually negotiate, to do diplomacy,
2: So a President Trump meeting, I think, would probably set things backwards because he tends to say things that hurt the diplomatic process.
5: Although Donald Trump has now signed a landmark Denmark-Greenland security deal, it allows the US to build two new military bases in the Arctic territory.
3: Namaskar.
7: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतले परीक्षाको प्रक्रिया पूरा भइसकेपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोक सेवा आयोगलाई आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मनबहादुर थापा लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको हो। यस्तै विपक्षी लोक सेवा आयोगलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न पनि सर्वोच्चको आदेश छ। प्रशासन सेवा सामान्य प्रशासन समूहको राजपत्रांकित द्वितीय श्रेणीका 5 विज्ञापनमा लिखित परीक्षा सकिएर अन्तर्वार्ता समेत भइसके पनि लोक सेवाले अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै रिट दायर भएको थियो। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईले लिखित प्रस्ताव पेश गर्नुभएको छ। भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट सम्मानजनक विदा लिन आग्रह गर्नुभएको छ। नयाँ नेतृत्व चयनका लागि तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक तथा विधान महाधिवेशन बोलाउन पनि उहाँले प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनको पराजय र विकसित प्रतिनिधि सभा निर्वाचनमा पराजय र विकसित परिस्थितिको विश्लेषण गर्दै भट्टराईले अध्यक्ष ओलीको बहिर्गमनका लागि प्रस्ताव गर्नुभएको हो। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले कालीकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा नगर विकास समितिको जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा 12 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कालीकोटका अध्यक्ष धीर बहादुर बम, मालपोत कार्यालय कालीकोटका तत्कालीन प्रमुख नेत्र बहादुर शाही, आयोगका पदाधिकारी तथा जग्गा लिने बेच्ने व्यक्तिहरूबीच 12 प्रतिवादी बनाएको छ। कर्णाली राजमार्गसँगै जोडिएको खाँडाचक्र नगर विकास समिति स्वामित्वको तथा सरकारी प्रकृतिको जग्गा व्यक्तिको नाममा दर्ता सम्बन्धी उजुरीमाथि अनुसन्धान भएको थियो। भूमि सम्बन्धी कानून तथा न्यूनतम विधि मिचेर नगर विकास समिति र सरकारको जग्गा अङ्कपुरा शाही, प्रदीपे र दीप बहादुरका नाममा दर्ता गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। अख्तियारले आयोगका तत्कालीन पदाधिकारी र मालपोत प्रमुखलाई जनही 1,76,86,000 बढी रूपियाँ बिगो माग गरेको छ। खाँडाचक्र एकका तत्कालीन कार्यवाहक वडाध्यक्ष भरत बहादुर शाहीलाई 1,94,000 बढी रूपियाँ बिगो कैद र जरिवानाको माग गरिएको छ। यस्तै मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेतलाई 75,92,000 बढी रूपियाँ बिगो कैद र जरिवानाको माग गरिएको छ। यस्तै मालपोत कार्यालयका कार्यालय सहयोगी भक्त बहादुर शाहीलाई 75,92,000 बढी रूपियाँ बिगो कैद र जरिवानाको माग गरिएको छ। गैर कानूनी रूपमा जग्गा प्राप्त गर्ने मतियारलाई मुख्य कसुरदार सरह सजाय र जग्गा फिर्ताको माग दावी गरिएको छ। रसुवाको टिमुरेबाट पहाडीमा परि बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। भदौ 10 भोटेको सिबाडीमा परेको 28 दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको शव बनाएर लेखमतीन लालीको आर्यघाटमा अन्तिम संस्कार गरेको हो। दार्चुलाको लेखमचारका देवसिंह नेपाली सेनाको श्रेनाथ गढमा कार्यरत हुनुहुन्थ्यो। देवसिंहको अन्त्येष्टिमा सैनिक टोलीले सलामी अर्पण गरेको थियो। देवसिंहका छोराले डीएनएका लागि रगत दिनुभएको थियो तर रिपोर्ट आउन समय लाग्ने भएपछि परिवारले अन्तिम संस्कार गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको स्वीप अपरेशनका क्रममा 58 विदेशी नागरिक पक्राउ परेका छन्।
4: सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार एक प्रयोजनका लागि नेपालमा प्रवेश गरेका तर अन्य काममा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। त्यसमध्ये व्यावसायिक यौन कर्मी सक्रिय महिलादेखि विभिन्न क्षेत्रमा मजदूरी गर्नेसम्म रहेको चतुर्वेदीले बताउनु भएको छ। पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक छन्। यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बंगलादेशका 4 र चीनका 1 भिजा अवधि गुज्रिएका कारण अध्यागमन कार्यालयमा बुझाएको छ। साथै बंगलादेशका नागरिकहरू भिजिट भिसामा बसेर गार्मेन्टमा मजदूरी गरेको अवस्थामा भेटिएका थिए। चिनिया नागरिकले भिजा अवधि गुज्रिएर अनलाइन सट्टेबाजीमा सक्रिय भएको पनि पाइएको थियो। पक्राउ परेका मध्ये लाओस र भियतनामका केही महिला ठमेल दरबार मार्ग क्षेत्रमा व्यावसायिक यौन कार्यमा सक्रिय थिए। उनीहरूले विभिन्न नाइट क्लब, पब र बारहरूलाई सम्पर्क स्थल बनाउँदै स्वदेशी र विदेशी ग्राहकसँग रकम लिने गरेकाले नियन्त्रणमा लिएको एआईजी चतुर्वेदीले बताउनु भएको छ। पक्राउ परेका मध्ये 41 जना प्रहरी विरुद्ध दरबार मार्ग र 17 जना लैनचौरको हिरासतमा छन्। उनीहरूमाथि सीआईबी सँगै जिल्ला प्रहरी परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्यूरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्।
3: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आफूलाई साबिकको पदमा बहालीका लागि दिएको रिटमा सरकारलाई छलफलमा डाकेको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अध्यागमन विभागले एकैपटक 88 विदेशीको व्यावसायिक भिजा रद्द गरेको छ। भिजा रद्द गरिएका विदेशीलाई जरिवाना गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया पनि शुरू भइसकेको छ। सिन्धुलीको मरिन चार सहानको छेन्दु ट्राइन फूड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फूड्स प्रणाली अन्तर्गत नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टू चाइना प्रोजेक्टमा काम गर्ने 88 विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिजा लिए भिजाको उद्देश्य विपरीत काम रहेको काम गरेको पाइएकाले भिजा रद्द गरिएको विभागको विज्ञप्तिमा भनिएको छ। विभागले सबै विदेशी नागरिकलाई भिजाको उद्देश्य र शर्त बमोजिमका क्रियाकलापमा मात्रै संलग्न हुन अनुरोध गरेको छ। पाथीभरामा यो वर्षको सिजन शुरू भएसँगै दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ धमाधम गर्न थालेका छन्। होटल र यातायात व्यवसाय समेत यसका लागि तयार भइसकेका छन्। तर सुकेटार काफ्लेपाटी सड़क एक दशक अघिदेखि उस्तै छ। हिउँदमा धुलाम्मे अनि वर्षायाममा हिलाम्मे, जसका कारण तीर्थयात्री मात्रै प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्। कृष्ण फुरुमो लिम्बुको रिपोर्ट।
4: मन्दिर दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढेसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्था भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढी भाडा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। सड़कका कारण आफ्ना सवारी साधन मर्मतका लागि बढी रकम खर्चिनुपर्ने अटो चालक मुकेश शिवाको भनाइ छ।
5: अप्ठ्यारो बाटो गाडी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
4: सड़कको समस्याले यात्रु यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनु हुन्छ स्थानीय विमला बस्नेत।
6: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै छानैभरि सेतै सेतै, यो मुद्दो उँभो हिँडिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। अब बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ, अलिअलि यता र त्यता हिँड्नु पर्दा अब काम गर्नु पर्ने यो बाटोले त कति अवरोध गरिरहेछ।
4: सड़कको वित्तीय प्रगति हालसम्म करिब 38% मात्रै पूरा भएको छ। समयमै कार्य सम्पन्न नगरे ठेक्का तोडेर अघि बढ्ने ठेकेदारलाई चेतावनी दिएपछि नयाँ योजना अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउने पत्र प्राप्त भएकाले सोही अनुसार ताकेता गरिएको तमोर करिडोर सुबाङ दुबान ओलाङचुङगोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट बताउनुहुन्छ।
7: ठेकेदारको चाहिँ प्रतियोगिता के छ भन्दाखेरि लास्टमा चाहिँ 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मङ्सिरसम्म गर्ने, त्यसपछि बाँकी काम चाहिँ अब यो चैतमा चाहिँ वेदरले साथ दिएको काम गरेर यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। चालु आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरि बाबु पन्तको दावी छ।
8: दिगो हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाछौँ, ढलान परिवर्तन गर्न लाछौँ। हाम्रो
4: चालु आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्ला भन्ने चिन्तामा छन्।
3: औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र फर्मुला मिल्क बेच्न नपाउने विधेयक संसदमा दर्ता भएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकमा फर्मुला मिल्क प्रयोगलाई निरुत्साहन गर्ने नीति लिइएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्य कर्मीले बच्चाका लागि यस्तो मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिश गर्न नपाउने व्यवस्था गरेको छ। तर आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष र बाध्यकारी परिस्थितिमा भने स्वास्थ्य कर्मीको सिफारिशमा फर्मुला मिल्क प्रयोग गर्न पाइनेछ। स्तनपान गराउँदा बच्चामा संक्रमणको जोखिम हुने अवस्था, आमा गम्भीर बिरामी परि स्तनपान गराउन असमर्थ भएमा वा दूध नआएर बच्चामा पोषण नपुग्ने अवस्थामा यो मिल्क खुवाउन पाइनेछ। त्यस्तै आमाले स्तनपान प्रतिकूल हुने औषधि सेवन गरिरहेको, बच्चामा गम्भीर स्वास्थ्य समस्या रहेको र आमा र बच्चा लामो समय अलग रहनुपर्ने बाध्यता भएमा पनि स्वास्थ्य कर्मीको सिफारिसमा यो मिल्क प्रयोग गर्न पाइनेछ। अहिलेसम्मका खबर यति नै, नमस्कार।

સ્પીકર

0: सरकारले सम्भावित भारी वर्षा र यसबाट निम्तन सक्ने बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अध्यावधिक गर्ने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म मुलुकका भूभागमा भारी वर्षाको सम्भावना रहेकाले तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती:
1: तयारी अवस्थामा मात्रै छैन, तयारी सुरु गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तिन, कमान्ड पोस्टको बैठक बसेर चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ जुन मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ भनेपछि, अनि अरूमा पनि पर्यटनको हिसाबले पर्यटकलाई रोक्ने, पर्यटकलाई अहिले चाहिँ जोखिम क्षेत्रमा नजानको लागि चाहिँ अनुरोध गर्ने, जति पनि चाहिँ यो ट्राभल एजेन्सीहरू छन् उहाँहरूलाई पनि यति बेलाको हिसाबले जस्तो हेली बुक गर्ने, हेली पठाउने, त्यस्तो काम पनि चाहिँ केही समय चाहिँ पूर्वानुमान हेरेर चाहिँ गर्नलाई हामीले अनुरोध पनि गर्ने चाहिँ हामीले निर्णय गरेका छौँ।
0: समुद्रमा बन्ने ठूलो आँधी प्रणाली तथा त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त हिमाली र पहाड़ी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित ठाउँतर्फ ओर्लन पनि आग्रह गरिएको छ। यसैबीच वायु सेवा संचालक संघ नेपालले खराब मौसमको पूर्वानुमानपछि वायुसेवा कम्पनीहरूलाई सचेत गराएको छ। जल तथा मौसम विज्ञान विभागले पर्सि शुक्रबारदेखि आइतबारसम्म मुलुकभर भीषण वर्षा र प्रतिकूल मौसमको पूर्वानुमान गरेसँगै संघले आफ्ना सबै सदस्य वायुसेवा कम्पनीहरूलाई उच्च सतर्कता अपनाउन र उडान सुरक्षामा गम्भीर बन्न निर्देशन दिएको हो। संघले परिपत्र जारी गर्दै प्रतिकूल मौसमका कारण हवाई यातायात प्रभावित हुन सक्ने भएकाले उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रतिभूति गरेर मात्रै उडान गर्न र गराउन आग्रह गरेको छ। यसैबीच यातायात व्यवसायले भोलिदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै भोलिदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ। सरकारले सुरक्षा निकायको नाम, पोसाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ। गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सुरक्षा निकायको नाम, पोसाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको हो। मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले यस्ता संस्था नवीकरण गर्दा संस्थाको विधानमा आवश्यक परिमार्जन संशोधन गरे नगरेको र यदि गरिएको भए यसबारे जानकारी गराउन पनि भनेको छ। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुननिर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको बताउनु भयो।
2: हाम्रो प्लान्टहरू सबै क्यापेसिटीमा छ, अहिले पनि डिसेम्बरको अन्तिमतिर आएर चाहिँ अलिकति हाम्रो डिस्चार्ज चाहिँ प्लान्टमा घट्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति जेनेरेसन लस हुन्छ, तर त्यसको पनि हामीले विकल्पहरू सोचिसकेका छौँ। यो हुनु बेलादेखि नै अब हाम्रो चाहिँ ड्राई इनर्जी कसरी म्यानेज गर्ने भन्ने विषयमा हामीले पटक पटक छलफल पनि अगाडि बढाएको छौँ। मन्त्रालयले पनि र विद्युत प्राधिकरणले पनि त्यसको लागि स्पेसल टास्क फोर्स नै गठन गरेको छ। त्यसमा हामी कुनै पनि हालतमा चाहिँ जाडो महिनामा चाहिँ जुन काठमाडौँको म्यानेज गर्छौँ त्यसलाई इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी रणनीतिक हिसाबले स्ट्राटेजी बनाएर अगाडि बढ्छौँ। अब जुन देशमा विपद आएको छ त्यसको चाहिँ पुननिर्माणलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी सम्पूर्ण स्टेक होल्डरहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ।
0: असोज 2 गते बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन नै पार्टीको निकास भएको बताउनु भएको छ। तेस्रो केन्द्रीय कमिटी बैठकमा भट्टराईले लिखित प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीलाई पदबाट सम्मानजनक विदा लिन आग्रह गर्नुभएको छ। नयाँ नेतृत्व चयनका लागि तत्काल राष्ट्रिय महाधिवेशन, प्रतिनिधि परिषदको बैठक तथा विधान महाधिवेशन बोलाउन भट्टराईले प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनमा पराजय र विकसित परिस्थितिको विश्लेषण गर्दै भट्टराईले अध्यक्ष ओलीको बहिर्गमनका लागि प्रस्ताव गर्नुभएको हो। भट्टराईको अवधारणा पत्रमा पदाधिकारीका लागि अधिकतम 2 कार्यकाल र 70 वर्षे उमेर हद पुनर्स्थापित गर्नुपर्ने माग समेटिएको छ। यता एमाले केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व विवाद र गुटगत ध्रुवीकरण अन्त्य गर्दै आगामी निर्वाचनमा एमाले एक ढिक्का भएर जानुपर्ने बताउनु भएको छ। जारी एमाले केन्द्रीय कमिटि बैठकमा थापाले राष्ट्रिय कार्यभार र निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने समयमा पार्टी आन्तरिक विवादमा अल्झन नहुने बताउनुभयो। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित र पार्टी पुनर्जागरणमा केन्द्रित रहेको भन्दै थापाले प्रतिवेदनको स्वागत गर्नुभएको छ। निर्वाचनमा पार्टीले बेहोरेको पराजयको सबै जिम्मेवारी अध्यक्षमाथि मात्रै थोपर्न नहुने धारणा थापाको छ। सर्वोच्च अदालतले परीक्षाको प्रक्रिया पूरा भइसकेपछि नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मनबहादुर थापा लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको हो। यस्तै विपक्षी लोकसेवा आयोगलाई 15 दिनभित्र लिखित जवाफ पेश गर्न पनि सर्वोच्चको आदेश छ। प्रशासन सेवा सामान्य प्रशासन समूहको राजपत्रांकित द्वितीय श्रेणीका 5 विज्ञापनमा लिखित परीक्षा सकिएर अन्तर्वार्ता समेत भइसके पनि लोकसेवाले अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै रिट दायर भएको थियो। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आफूलाई साबिकको पदमा बहालीका लागि दिएको रिटमा सरकारलाई छलफलमा ढाकेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफलमा झिकाएको हो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका 2 सांसदले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यज्ञमणि नेउपानेले अदालतलाई न्यायपालिकाको कार्यशैली फैसला कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाउनु भएको छ।
3: मानिस रोएको सबैले देख्दो रहेछ, अदालतका फैसला र आदेशहरू रोएको कसैले देख्दो रहेछ। विगत 20 वर्षदेखि कार्यान्वयन हुन नसकेर बसेका फैसलाहरू छन्। फैसला कार्यान्वयन निर्देशनालयले 18 पटकसम्म चिठी लेख्यो तर कार्यान्वयन गर्दैन। 18 मन्त्रालय अन्तर्गतका फैसलाहरू छन्। संविधानले भन्छ, संविधानको धारा 128(4) मुद्दा मामिलाको रोहमा भएको फैसला राज्यका सबै निकायले मान्नुपर्छ। यो लेख्या किन नटेरे? हामीले आज पनि फैसला कार्यान्वयन निर्देशनालयको तथ्य भर्खरै लिएर म आउँदैछु। 44,354 थान मुद्दाको फैसला आज कार्यान्वयन हुन बाँकी छ। म सबै मन्त्रालयलाई अनुरोध गर्छु, 14 मन्त्रालयले हामीले बनाएको नियमावली बमोजिम 7 दिनभित्र जवाब चाहियो। अदालतले गरेका फैसला किन कार्यान्वयन नगर्या? नगर्नुपर्ने कारण के हो र न्यायालय पुनर्संरचना यसैका लागि चाहिएको हो?
0: अर्का सांसद मधुकुमार चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
4: गएको भदौ 31 सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140(11) र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259, यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
0: अब खबर फटाफट।
5: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 महिनामा 12 एन्टी स्नेक भेनम प्रयोग गरियो।
0: हस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: बीएफ

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वा चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल लाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्र लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसङ्गमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाईँ सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाईँ सुरु भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले सङ्घीय फौज विरुद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढी मारिएका थिए। बीबीसीका काल्किडान इबेल्टाल भन्छन्, टिग्रेका लडाकु बलले सङ्घीय सरकारले शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध सुरु भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरुद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार सङ्घदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी सुरुमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौँ।
1: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको चाहिँ त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बङ्गालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ, जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठुलो विनाशकारी बाढीको सामना गरेको, यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको। भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू, जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपलब्धिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। पहाडीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोसी त्रिशुली बाढीले प्रभावित भएको नुवाकोटतर्फ। बाढीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजीरोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
4: विनाशकारी बाढीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीडा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
4: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
5: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
4: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
6: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टकर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभरि मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ? सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ? त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
4: बाढीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसङ्ग संक्षेपमा, 20 एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजीभन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाडीलाई 9-1 अङ्कले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुसी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिसन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाडीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाडीहरू सहभागी छन्। अब एकैछिन लागौँ पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान सुरु गरेको छ। यसअघि पोखराबाट चीनका केही सहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान सुरु भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान सुरु गरेको छ। फ्लाई दुबईको नियमित उडान सुरुसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
8: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पुम्दीका रञ्जन बराल।
9: पहिलो क्वारेन्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला,
10: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट को रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ एउटा टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
7: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाभाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः सुरु हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको सुरुवात गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: BFBS Gurkha Radio.

0: भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरू 3 महिनासम्म पनि फेला नपरे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढीमा परि 4655 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उनीहरूको खोजी जारी छ तर आउँदो मंगिर 10 गतेसम्म खोज्दा पनि फेला नपरे मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अगाडि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने गरी तयारी अगाडि बढ़ाइएको हो। यो ऐनमा गम्भीर प्रकृतिका विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न लागि छ। सांसदहरूले मुलुकमा बढ़दो महँगी प्राकृतिक विपद पछिको पुनस्थापनामा देखिएको सुस्थता र संचार क्षेत्रका समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन्। चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढ़ी पीड़ितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन्। सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। उहाँले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढ़ीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्व तयारीबारे प्रश्न गर्नु भएको छ। यस्तै सांसद बुद्ध रत्न महर्जनले विपद प्रभावित परिवारहरू अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत र पुनर्स्थापना प्याकेज घोषणाको माग गर्नुभएको छ। सांसद भरत प्रसाद पराजुलीले बाढ़ीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रष्ट पार्नुपर्ने माग गर्नुभएको छ। यातायात व्यवसायले भोलिदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै भोलिदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले आग्रह गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको स्वीप अपरेशनका क्रममा 58 जना विदेशी नागरिक पक्राउ परेका छन्।
1: सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार एक प्रयोजनका लागि नेपालमा प्रवेश गरेका तर अन्य काममा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। त्यसमध्ये व्यावसायिक यौन कर्मी सक्रिय महिलादेखि विभिन्न क्षेत्रमा मजदूरी गर्नेसम्म रहेको चतुर्वेदीले बताउनु भएको छ। पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक छन्। यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले बंगलादेशका 4 र चीनका 1 जनालाई भिजा अवधि गुज्रिएका कारण अध्यागमन कार्यालयमा बुझाएको छ। साथै बंगलादेशका नागरिकहरू भिजिट भिसामा बसेर गार्मेन्टमा मजदूरी गरेको अवस्थामा भेटिएका थिए। चिनिया नागरिकले भिजा अवधि गुज्रेर अनलाइन सट्टेबाजीमा सक्रिय भएको पनि पाइएको थियो। पक्राउ परेका मध्ये लाओस र भियतनामका केही महिला थमेल दरबार मार्ग क्षेत्रमा व्यावसायिक यौन कार्यमा सक्रिय थिए। उनीहरूले विभिन्न नाइट क्लब, पब र बारहरूलाई सम्पर्क स्थल बनाउँदै स्वदेशी र विदेशी ग्राहकसँग रकम लिने गरेकाले नियन्त्रणमा लिएको एआईजी चतुर्वेदीले बताउनु भएको छ।
0: नेपाली कांग्रेसले तहगत संरचनामा महिला, युवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको छ। टोलदेखि केन्द्रसम्म 8 तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। यस्तै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोल समितिदेखि नै महिला, युवा, दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाइएको छ। 18 सदस्यीय हुने वडा समितिमा 2 जना उपसभापति मध्ये 1 जना महिला हुनुपर्ने व्यवस्था छ। 7 जना प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला, 1 दलित र 1 जना 30 वर्ष मुनिको युवा हुनुपर्ने गरी विधानमा व्यवस्था गरिएको छ। वडामा 5 जना मनोनित गर्दा समुदाय, अल्पसंख्यक, अपाङ्गता, युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ। गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सुरक्षा निकायको नाम, पोशाक, संकेत चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ। मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले यस्ता संस्था नवीकरण गर्दा संस्थाको विधानमा आवश्यक परिमार्जन संशोधन गरि नगरेको र गरिएको भए यसबारे जानकारी गराउन पनि भनेको छ। बागमती प्रदेशमा तहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासन सम्बन्धी आफ्ना सेवा अनलाइन प्रणाली मार्फत प्रवाह गर्ने भएको छ।
1: कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार हिजोदेखि उद्योग दर्ता प्रक्रिया अनलाइनबाट शुरू गरिएको छ। यस्तै यही असोज 10 गतेदेखि उद्योग प्रशासन सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ। अब उद्योग दर्ता नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजीवृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानूनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तन लगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट हुनेछ। बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरेर प्रदेशका 13 वटै जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागि एको हो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: अन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसले तहगत संरचनामा महिला युवा अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको छ। टोलदेखि केन्द्रसम्म आठ तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। यस्तै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोल समितिदेखि नै महिला युवा दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाइएको छ। 18 सदस्यीय हुने वडा समितिमा 2 उपसभापति मध्ये 1 महिला हुनुपर्ने व्यवस्था छ। 7 प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला 1 दलित र 1 30 मुनिको युवा हुनुपर्ने गरी विधानमा व्यवस्था गरिएको छ। वडामा 5 मनोनित गर्दा समुदाय अल्पसंख्यक अपाङ्गता युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। हरेक पार्टी संरचनामा प्रत्यक्ष वा मनोनित गर्दा महिला छनौट अनिवार्य गरिएको छ। भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरू 3 महिनासम्म पनि फेला नपरे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढ़ीमा परि 4655 अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उनीहरूको खोजी जारी छ तर आउने मंगिर 10 खोज्दा पनि फेला नपरे मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अघि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने तयारी अघि बढ़ेको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन 2083 तत्काल लागू हुने भनिएको छ। यो ऐनमा गम्भीर प्रकृतिका विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न लागिएको हो। सरकारले सम्भावित भारी वर्षा तथा त्यसबाट निम्तन सक्ने बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अध्यावधिक गर्ने भएको छ। शुक्रबारदेखि आइतबारसम्म मुलुकका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती
4: तयारी अवस्थामा मात्रै छैन, तयारी सुरु गरिसकेको अवस्था छ। नम्बर 1 सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि। नम्बर 2 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर 3 कमान्ड पोस्टको बैठक बसेर चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ जुन मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ भनेपछि, अनि अरूमा पनि पर्यटनको हिसाबले पर्यटकलाई रोक्ने, पर्यटकलाई अहिले चाहिँ जोखिम क्षेत्रमा नजानको लागि चाहिँ अनुरोध गर्ने, जति पनि चाहिँ यो ट्राभल एजेन्सीहरू छन् उहाँहरूलाई पनि यति बेलाको हिसाबले जस्तो हेली बुक गर्ने, हेली पठाउने त्यस्तो काम पनि चाहिँ केही समय चाहिँ पूर्वानुमान हेरेर चाहिँ गर्नलाई हामीले अनुरोध पनि गर्ने चाहिँ हामीले निर्णय गरेका छौँ।
3: अब खबर फटाफट।
5: म्याग्दीको अकबरे खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 12 एन्टी स्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरूष कुमिते 84 माथिको तौल समूहमा कास्य पदक।
3: औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र फर्मुला मिल्क बेच्न नपाउने विधेयक संसदमा दर्ता भएको छ।
6: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकमा फर्मुला मिल्क प्रयोगलाई निरुत्साहन गर्ने नीति लिइएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्य कर्मीले बच्चाका लागि यस्तो मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिश गर्न नपाउने व्यवस्था गरेको छ। तर आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष र बाध्यकारी परिस्थितिमा भने स्वास्थ्य कर्मीको सिफारिसमा फर्मुला मिल्क प्रयोग गर्न पाइनेछ। स्तनपान गराउँदा बच्चामा संक्रमणको जोखिम हुने अवस्था, आमा गम्भीर बिरामी परि स्तनपान गराउन असमर्थ भएमा वा दूध नआएर बच्चामा पोषण नपुग्ने अवस्थामा यो मिल्क खुवाउन पाइनेछ।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: સ્થાનીય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नु भएको छ. उहाँले नेपाली समयअनुसार बिहिबार मध्यरातमा महासभामा सम्बोधन गर्नुहुनेछ. सम्बोधन अघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यसूची छ. सम्बोधनमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट भएको क्षति र आफ्नो अधिकारबारे बोल्ने विषय छन्. प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ. अमेरिका पुग्नुभएका शाहले सामाजिक सञ्जालमा मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचना ध्यान दिन आग्रह गर्नुभएको हो. उहाँले वर्षा र रातिको समयमा राजमार्गमा यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म पदयात्रा र हिमालय क्षेत्रको भ्रमण स्थगित गर्न आग्रह गर्नुभएको छ. विभाग र स्थानीय प्रशासनले जारी गर्ने सूचना हेरेर आवश्यक सावधानी अपनाउन पनि उहाँको आग्रह छ. बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ. यसको प्रभावले आजै रातिदेखि देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. असोज 8 बाह्र गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा लगातार वर्षा हुने सम्भावना छ. मधेस र कर्णालीमा पनि आगामी 2-3 दिन भारी वर्षाको सम्भावना छ. लगातारको वर्षाले नदी र खोलामा पानीको सतह बढ्ने, पहाड़ी क्षेत्रमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान हुने जोखिममा छ. उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएकाले पदयात्रा र पर्वतारोहण नगर्न विभागले आग्रह गरेको छ. सम्भावित जोखिमलाई ध्यान दिँदै विपद प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्री यात्रा नगर्न आग्रह गरेको छ. सुरक्षा निकाय र उद्धार टोलीलाई पनि उच्च सतर्कतामा राखिएको छ. कृषि मन्त्रालयले पाक्न लागेको धान जोगाउन किसानलाई आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ. पाथिभरामा यस वर्षको सिजन शुरू भएसँगै दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ थमादम थालेका छन्. होटल तथा यातायात व्यवसायीहरू समेत यसका लागि तयार भइसकेका छन्. तर सुकेटार काफ्लेपाटी सड़क एक दशक अघिदेखि उस्तै छ. हिउँदमा धुलाम्मे अनि बर्खामा हिलाम्मे, जसका कारण तीर्थयात्री मात्रै प्रभावित भएका छैनन्, यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसायी समेत मारमा परेका छन्.
4: मन्दिर दर्शन गर्ने तीर्थयात्रीको चहलपहल बढेसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ. तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्था भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ. छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ. सड़कका कारण आफ्ना सवारी साधन मर्मतका लागि बढी रकम खर्चिनुपर्ने अटो चालक मुकेश शिवाको भनाइ छ.
5: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ. अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ.
4: सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनु हुन्छ स्थानीय विमला बस्नेत.
6: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै यो मुद्दो उँभो हिँडिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ. अब बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन. गम्बुट लाएर हिँड्नु पर्छ, अलिअलि यता र त्यता हिँड्नु पर्दा अब काम गर्नुपर्ने यो बाटो.
4: सड़कको वित्तीय प्रगति हालसम्म करिब 38% मात्रै पूरा भएको छ. समयमै कार्य सम्पन्न नगरे ठेक्का तोडेर अघि बढ्ने ठेकेदारलाई चेतावनी दिएपछि नयाँ योजना अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउने पत्र प्राप्त भएकाले सोही अनुसार ताकेता गरिएको तमोर करिडोर सुबाङ दुबान ओलाङचुङगोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट बताउनुहुन्छ.
7: ठेकाको चाहिँ प्रतियोगिता के छ भन्दाखेरि लास्टमा चाहिँ 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुङ्सिरसम्म गर्ने र त्यसपछि बाँकी काम चाहिँ अब यो चैतमा चाहिँ वेदरले साथ दिएको काम गरेर यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ.
4: कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ. चालु आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरि बाबु पन्तको दावी छ.
8: दिगो हिसाबले पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छ, ढलान परिवर्तन गर्न लाग्छ. हाम्रो
9: म्यादै
8: छ, सक्दैन यो वर्षमा, यो सालमा हामी सिद्ध्याउँछौँ काम.
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्ला भन्ने चिन्तामा छन्।
0: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हातपात कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी तोडफोड गर्नेहरूको सजाय बढाउने कानून संसदमा दर्ता गराएको छ.
4: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढाउन प्रस्ताव गरिएको छ. विधेयकले स्वास्थ्यकर्मीको परिभाषामा इन्टर्नशिप गरिरहेका चिकित्सक र नर्सलाई पनि समेटेको छ. प्रचलित ऐनले स्वास्थ्यकर्मीको व्याख्यामा सम्बन्धित परिषदमा दर्ता भएको व्यक्तिलाई मात्रै समेटेको थियो. ऐनले मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएकाहरूलाई मात्रै स्वास्थ्यकर्मीका रूपमा पहिचान गरेको थियो. प्रचलित ऐनमा आर्थिक सुरक्षा मात्रै समेटिएकोमा विधेयकले भौतिक तथा आर्थिक र स्वास्थ्यकर्मीको मानसिक तथा मनोसामाजिक सुरक्षालाई पनि समेटेको छ. अहिलेको ऐनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नहुने व्यवस्था गरेको थियो. त्यसमा हातपात भन्ने शब्द थपिएको छ. यस्तै स्वास्थ्य संस्थामा हतियार सहितको आपराधिक बलको प्रदर्शन गर्न नहुने व्यवस्था समेत थपिएको छ. विधेयकले स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेहरू जरिवाना तिरेर उम्कने बाटो बन्द गरिदिएको छ. हालको ऐनले स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई 2 वर्षदेखि 5 वर्षसम्म कैद वा 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवानाको व्यवस्था गरेको थियो. अब भने 5 लाख जरिवाना तिर्दैमा आगजनी गर्नेहरू उम्कन नपाउने भएका छन्।
3: भारत तथा दक्षिण एसियाभित्रका क्षेत्रीय वायुसेवा कम्पनीहरूको सूचीमा नेपाल दोस्रो स्थानमा परेको छ. राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सले स्काईट्र्याक्स विश्व एयरलाइन्स अवार्ड 2026 दक्षिण एसियाली क्षेत्रको उत्कृष्ट क्षेत्रीय एयरलाइन्स मध्ये दोस्रो स्थान हासिल गरेको हो. स्काईट्र्याक्सले सार्वजनिक गरेको भारत तथा दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय एयरलाइन्स 2026 सूचीमा मालदिवियन पहिलो स्थानमा छ. नेपाल एयरलाइन्स कर्मचारी सेवा सम्बन्धी अर्को विधामा पनि 10 स्थानमा परेको छ. भारत तथा दक्षिण एसियाका उत्कृष्ट एयरलाइन्स कर्मचारी 2026 सूचीमा नेपाल पनि परेको हो. यो विधामा एयर इण्डिया पहिलो, इण्डिगो दोस्रो र एयर इण्डिया एक्सप्रेस तेस्रो स्थानमा छन्। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेको सिबाडीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ. दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताउनु भयो.
5: हाम्रो प्लान्टहरू सबै क्यापेसिटीमा छ. अहिले पनि डिसेम्बरको अन्तिमतिर आएर चाहिँ अलिकति हाम्रो डिस्चार्ज चाहिँ प्लान्टमा घट्छ. त्यसले गर्दाखेरि चाहिँ अलिकति जेनेरेसन लस हुन्छ. तर त्यसको पनि हामीले विकल्पहरू सोचिसकेका छौँ. यो हुनु बेलादेखि नै अब यो हाम्रो चाहिँ ड्राई इनर्जी कसरी म्यानेज गर्ने भन्ने विषयमा हामीले पटक पटक छलफल पनि अगाडि बढाएको छौँ. मन्त्रालयले पनि र विद्युत प्राधिकरणले पनि त्यसको लागि स्पेसल टास्क फोर्स नै गठन गरेको छ. त्यसमा हामी कुनै पनि हालतमा चाहिँ जाडो महिनामा चाहिँ जुन काठमाडौँको म्यानेज गर्छौँ त्यसलाई इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी रणनीतिक हिसाबले स्ट्राटेजी बनाएर अगाडि बढ्छौँ. अब जुन देशमा विपद आएको छ त्यसको पुनर्निर्माणलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी सम्पूर्ण स्टेक होल्डरहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ.
3: एमाले सचिव महेश बस्नेतले पार्टीको आन्तरिक बहस मीडियामा लैजाने नेतालाई आचार संहिता बनाएर कार्यवाही गर्नुपर्ने बताउनु भएको छ. उहाँले मतभेद पार्टीभित्रै विधिसम्मत संवादबाट समाधान गर्नुपर्ने तर्क गर्नुभयो. बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचनाप्रति आपत्ति जनाउनु भएको छ. उहाँले आगामी निर्वाचनमा नेतृत्व बलियो बनाउँदै जनमत फिर्ता गराउन र सरकारका कमजोरी विरूद्ध शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्न एमाले अघि बढ्नुपर्ने बताउनुभयो. शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको 11 संशोधन 10 अगाडि नै टुङ्ग्याउन निर्देशन दिनुभएको छ. पोखरेलले संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो. 10 संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवा लगायतका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी 11 संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ.
6: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन. गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल. आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाडी गुडाउने तयारी. हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%. म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0. यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू. 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो. भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए. 2 महिनामा 12 जनालाई एन्टी स्नेक भेनम प्रयोग गरियो. र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरुष कुमिते 84 किलोभन्दा माथिको तौल समूहमा कास्य पदक।
3: सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपदपछिको पुनर्स्थापनामा देखिएको सुस्तता र संचार क्षेत्रको समस्या बारे सरकारको ध्यान आकर्षण गराएका छन्। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्जेन्टिनाका राष्ट्रपति हावियर मिलेले बेलायतसँगको फकल्यान्ड टापुको सार्वभौमिकता विवादमा संयुक्त राष्ट्रसंघले बेवास्ता गरेको आरोप लगाउनु भएको छ। उहाँले फकल्यान्ड अर्जेन्टिनाको राष्ट्रिय मुद्दा भएको भन्दै टापुका बासिन्दाको आत्मनिर्णयको अधिकारलाई अस्वीकार गर्नुभएको छ।
4: The principle of self-determination does not apply in this case, since the population was implanted by the occupying power on a territory whose sovereignty is in dispute. That principle exists to liberate colonized people, not to legitimize situations arising from colonization.
3: बेलायतले फोकल्यान्ड टापुको रक्षा गर्नुका साथै त्यहाँका बासिन्दाको आफ्नो भविष्य आफै तय गर्ने अधिकारको संरक्षण गर्ने बताएको छ। बेलायती नेता एन्डी बर्नहमले यस विषयमा बेलायतको धारणा स्पष्ट रहेको बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले पशुमा देखिने संक्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उहाँले COVID-19 पशुबाट शुरू भएको संक्रमणले मानव जातिमा ठूलो असर पार्न सक्ने देखाएको बताउनुभयो। कृषि र पशुपालन अर्थतन्त्रका आधारभूत खम्बा भएकाले व्यावसायिक पक्षलाई समेत ध्यान दिएर गहिरो छलफलपछि कानून बनाउनु पर्ने उहाँको
5: कृषि र पशुपालन यी अर्थतन्त्रका आधारभूत खम्बा हो कि होइनबाट नै हामीले बहस सुरु गर्नुपर्छ जस्तो लाग्छ। यदि हामीले कृषि र पशुपालन चाहिँ अर्थतन्त्रको दरिलो आधारभूत एउटा खम्बा हो भनेर मान्ने हो भने त्यही अनुसारको व्यावसायिक पाटोदेखि लिएर धेरै विषयमा हामीले डाउन गएर छलफल गरिन्छ र त्यसरी नै हामीले नियम कानुनहरू बनाउनु पर्छ भन्ने लाग्छ।
3: अर्का सांसद चौलागाईले न्यायपालिका निरङ्कुशतातर्फ गएको भन्दै पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
6: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140 11 र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259 यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वम अधिकारमाथि कुण्ठित गरेको छ। यसले हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका आज निरङ्कुशतातिर गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ। धन्यवाद।
3: रासोपा सांसद भरत पराजुलीले भोटेकुसी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार ढिलो भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली,
7: यो व्यापारिक नाका व्यापारिक केन्द्र भएको हुनाले यो बाढीको प्रभाव बाढीग्रस्त क्षेत्रका मात्रै जनताहरूमा नपरेर देशको 62 जिल्लामा परेको छ र बाढीबाटमा बेपत्ता भएका नागरिकहरूको सन्दर्भमा राज्यले आजसम्म कुनै पनि निर्णय नदिएको कारणले र उहाँहरूको परिवारहरूमा अन्यल कायम छ। परिवारको मूल्य गुमाउँदाखेरि पाउन पर्ने कुनै पनि क्षतिपूर्ति राहत दिएको छैन र योभन्दा अघिल्ला बाढी पहिरोहरूमा 5 दिनभित्र सरकारले हराएका बेपत्ता भएकाहरूको लागि मृत्यु सरह कायम गर्ने भनेर मन्त्री परिषदबाट निर्णय गरेर निकासा दिने गरेको पाइन्थ्यो। अहिलेसम्म यस सन्दर्भमा निकासा नभएको हुनाले तत्काल निकासाको लागि अनुरोध गर्दछु। धन्यवाद।
3: सरकारले आन्तरिक रोजगारी प्रवर्धन गर्न कोशी प्रदेशबाट सिप तथा रोजगार मेला अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले असो 14 20 गतेसम्म इटहरीमा मेला आयोजना गर्न लागेको हो। मेलामा सिप सिक्न चाहनेलाई तालिम र दक्ष जनशक्तिलाई रोजगारदाताको माग अनुसार रोजगारीसँग जोडिने मन्त्रालयले जनाएको छ। उद्योग, कृषि, निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेला क्रमशः 7 प्रदेशमा सञ्चालन गरिनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपालको योगदान आगामी दिनमा पनि निरन्तर रहने बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्कमा शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ पीरेसँगको भेटमा उहाँले नेपालले शान्ति अभियान प्रतिको प्रतिबद्धता थप मजबूत बनाउने बताउनु भएको हो। मन्त्री खनालले अहिले करिब 12 शान्ति अभियानमा 4,300 भन्दा बढ़ी नेपाली सैनिक तथा प्रहरी कार्यरत रहेको जानकारी दिनुभयो। राष्ट्रसंघको अनुरोध अनुसार नेपाल 10,000 शान्ति सैनिक पठाउन तयार रहेको उहाँको भनाई छ। भेटमा उपमहासचिव पीरेले विश्व शान्तिमा नेपाल र नेपाली सुरक्षाकर्मीको योगदानको प्रशंसा गर्नुभएको थियो। मन्त्री खनालले आगामी अभियानमा नयाँ परिचालनका अवसरमा नेपाललाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली काँग्रेसले तहगत संरचनामा महिला युवा अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको छ। टोलदेखि केन्द्रसम्म 8 तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। यस्तै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोल समितिदेखि नै महिला युवा दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाइएको छ। 18 सदस्यीय हुने वडा समितिमा 2 उपसभापति मध्ये 1 महिला हुनुपर्ने व्यवस्था छ। 7 प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला 1 दलित र 1 30 मुनिको युवा हुनुपर्ने गरी विधानमा व्यवस्था गरिएको छ। वडामा 5 मनोनित गर्दा समुदाय अल्पसंख्यक अपाङ्गता युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। हरेक पार्टी संरचनामा प्रत्यक्ष वा मनोनित गर्दा महिला छनौट अनिवार्य गरिएको छ। भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरू 3 पनि फेला नपरे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढीमा परि 4655 अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उनीहरूको खोजी जारी छ, तर आउने मंगिर 10 खोज्दा पनि फेला नपरे मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अघि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने तयारी अघि बढ़ेको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन 2083 तत्काल लागू हुने भनिएको छ। यो ऐनमा गम्भीर प्रकृतिका विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न लागि हो। सरकारले सम्भावित भारी वर्षा तथा त्यसबाट निम्तन सक्ने बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अध्यावधिक गर्ने भएको छ। शुक्रबारदेखि आइतबारसम्म मुलुकका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती
4: तयारी अवस्थामा मात्रै छैन, तयारी सुरु गरिसकेको अवस्था छ। नम्बर 1 सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि। नम्बर 2 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर 3 कमान्ड पोस्टको बैठक बसेर चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ जुन मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ भनेपछि, अनि अरूमा पनि पर्यटनको हिसाबले पर्यटकलाई रोक्ने, पर्यटकलाई अहिले चाहिँ जोखिम क्षेत्रमा नजानको लागि चाहिँ अनुरोध गर्ने, जति पनि चाहिँ यो ट्राभल एजेन्सीहरू छन् उहाँहरूलाई पनि यति बेलाको हिसाबले जस्तो हेली बुक गर्ने, हेली पठाउने त्यस्तो काम पनि चाहिँ केही समय चाहिँ पूर्वानुमान हेरेर चाहिँ गर्नलाई हामीले अनुरोध पनि गर्ने चाहिँ हामीले निर्णय गरेका छौँ।
3: अब खबर फटाफट।
5: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 12 एन्टिस्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरूष कुमिते 84 माथिको तौल समूहमा कास्य पदक।
3: औषधि पसल बाहेक अन्यत्रबाट बालसूत्र फर्मुला मिल्क बेच्न नपाउने विधेयक संसदमा दर्ता भएको छ।
6: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्न बनेको विधेयकमा फर्मुला मिल्क प्रयोगलाई निरुत्साहन गर्ने नीति लिइएको हो। विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्य कर्मीले बच्चाका लागि यस्तो मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिस गर्न नपाउने व्यवस्था गरेको छ। तर आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विशेष र बाध्यकारी परिस्थितिमा भने स्वास्थ्य कर्मीको सिफारिसमा फर्मुला मिल्क प्रयोग गर्न पाइनेछ। स्तनपान गराउँदा बच्चामा संक्रमणको जोखिम हुने अवस्था, आमा गम्भीर बिरामी परि स्तनपान गराउन असमर्थ भएमा वा दूध नआएर बच्चामा पोषण नपुग्ने अवस्थामा यो मिल्क खुवाउन पाइनेछ।
3: हवस् त, खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालन शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नु भएको छ। उहाँले नेपाली समयअनुसार बिहिबार मध्यरातमा महासभामा सम्बोधन गर्नुहुनेछ। सम्बोधन अघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यसूची छ। सम्बोधनमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट भएको क्षति र आफ्ना अधिकारबारे बोल्ने विषय छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिका पुग्नुभएका शाहले सामाजिक सञ्जालमा मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचना ध्यान दिन आग्रह गर्नुभएको हो। उहाँले वर्षा र रातिको समयमा राजमार्गमा यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म पदयात्रा र हिमालय क्षेत्रको भ्रमण स्थगित गर्न आग्रह गर्नुभएको छ। विभाग र स्थानीय प्रशासनले जारी गर्ने सूचना हेरेर आवश्यक सावधानी अपनाउन पनि बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै आएको छ। यसको प्रभावले आजै रातिदेखि देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असोज 8 बाह्र गतेसम्म कोशी बागमती गण्डकी र लुम्बिनीका धेरै ठाउँमा लगातार वर्षा हुने सम्भावना छ। मधेस र कर्णालीमा पनि आगामी 2-3 दिन भारी वर्षाको सम्भावना छ। लगातारको वर्षाले नदी र खोलामा पानीको सतह बढ्ने पहाड़ी क्षेत्रमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान हुने जोखिममा छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएकाले पदयात्रा र पर्वतारोहण नगर्न विभागले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यान दिँदै विपद प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न आग्रह गरेको छ। सुरक्षा निकाय र उद्धार टोलीलाई पनि उच्च सतर्कतामा राखिएको छ। कृषि मन्त्रालयले पाक्न लागेको धान जोगाउन किसानलाई आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ। पाथिभरामा यस वर्षको सिजन शुरू भएसँगै दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ थमाधम थालेका छन्। होटल तथा यातायात व्यवसायीहरू समेत यसका लागि तयार भइसकेका छन्। तर सुकेटार काफ्लेपाटी सड़क एक दशक अघिदेखि उस्तै छ। हिउँदमा धुलाम्मे अनि बर्खामा हिलाम्मे, जसका कारण तीर्थयात्री मात्रै प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसायी समेत मारमा परेका छन्।
4: मन्दिर दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढेसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्था भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खरापनले गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। सड़कका कारण आफ्ना सवारी साधन मर्मतका लागि बढी रकम खर्चिनुपर्ने अटो चालक मुकेश शिवाको भनाइ छ।
5: अप्ठ्यारो बाटो गाडी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
4: सडकको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीडा सुनाउनुहुन्छ स्थानीय बिमला बस्नेत।
6: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै छानैभरि सेतै सेतै, यो मुद्दो हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ, अलिअलि यता र त्यता हिँड्नु पर्दा अब काम गर्नुपर्ने यो
4: सड़कको वित्तीय प्रगति हालसम्म करिब 38% मात्रै पूरा भएको छ। समयमै कार्य सम्पन्न नगरे ठेक्का तोडेर अघि बढ्ने ठेकेदारलाई चेतावनी दिएपछि नयाँ योजना अनुसार कम्पनीले थप प्रक्रिया अघि बढाउने पत्र प्राप्त भएकाले सोही अनुसार ताकेता गरिएको तमोर करिडोर सुबाङ दुबान ओलाङचुङगोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट बताउनुहुन्छ।
7: ठेकारको चाहिँ प्रतिबद्धता के छ भन्दाखेरि लास्टमा चाहिँ 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुङ्सिरसम्म गर्ने र त्यसपछि बाँकी काम चाहिँ अब यो चैतमा चाहिँ वेदरले साथ दिएको काम गरेर यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। चालु आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरि बाबु पन्तको दावी छ।
8: दिगो हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छ, ढलान परिवर्तन गर्न लाग्छ। हाम्रो
9: सक्दैन
8: कहाँ सक्दैन यो वर्षमा, यो सालमा हामी सिद्ध्याउँछौँ काम।
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्ला भन्ने चिन्तामा छन्।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई हातपात कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी तोडफोड गर्नेहरूको सजाय बढाउने कानून संसदमा दर्ता गराएको छ।
4: स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गराउनु भएको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको संशोधन विधेयकमा सजाय बढाउन प्रस्ताव गरिएको छ। विधेयकले स्वास्थ्य कर्मीको परिभाषामा इन्टर्नशिप गरिरहेका चिकित्सक र नर्सलाई पनि समेटेको छ। प्रचलित ऐनले स्वास्थ्य कर्मीको व्याख्यामा सम्बन्धित परिषदमा दर्ता भएको व्यक्तिलाई मात्रै समेटेको थियो। ऐनले मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएकाहरूलाई मात्रै स्वास्थ्य कर्मीका रूपमा पहिचान गरेको थियो। प्रचलित ऐनमा आर्थिक सुरक्षा मात्रै समेटिएकोमा विधेयकले भौतिक तथा आर्थिक र स्वास्थ्य कर्मीको मानसिक तथा मनोसामाजिक सुरक्षालाई पनि समेटेको छ। अहिलेको ऐनले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नहुने व्यवस्था गरेको थियो। त्यसमा हातपात भन्ने शब्द थपिएको छ। यस्तै स्वास्थ्य संस्थामा हतियार सहितको आपराधिक बलको प्रदर्शन गर्न नहुने व्यवस्था समेत थपिएको छ। विधेयकले स्वास्थ्य कर्मीलाई कुटपिट गर्नेहरू जरिवाना तिरेर उम्कने बाटो बन्द गरिदिएको छ। हालको ऐनले स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई 2 वर्षदेखि 5 वर्षसम्म कैद वा 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवानाको व्यवस्था गरेको थियो। अब भने 5 लाख जरिवाना तिर्दैमा आगजनी गर्नेहरू उम्कन नपाउने भएका छन्।
3: भारत तथा दक्षिण एसियाभित्रका क्षेत्रीय वायु सेवा कम्पनीहरूको सूचीमा नेपाल दोस्रो स्थानमा परेको छ। राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सले स्काईट्र्याक्स विश्व एयरलाइन्स अवार्ड 2026 दक्षिण एसियाली क्षेत्रको उत्कृष्ट क्षेत्रीय एयरलाइन्स मध्ये दोस्रो स्थान हासिल गरेको हो। स्काईट्र्याक्सले सार्वजनिक गरेको भारत तथा दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय एयरलाइन्स 2026 सूचीमा मालदिवियन पहिलो स्थानमा छ। नेपाल एयरलाइन्स कर्मचारी सेवा सम्बन्धी अर्को विधामा पनि 10 स्थानमा परेको छ। भारत तथा दक्षिण एसियाका उत्कृष्ट एयरलाइन्स कर्मचारी 2026 सूचीमा नेपाल पनि परेको हो। यो विधामा एयर इण्डिया पहिलो, इण्डिगो दोस्रो र एयर इण्डिया एक्सप्रेस तेस्रो स्थानमा छन्। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेको सिबाडीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। दरबार मार्गमा प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको समेत बताउनु भयो।
5: हाम्रो प्लान्टहरू सबै क्यापेसिटीमा छ अहिले पनि। डिसेम्बरको अन्तिमतिर आएर चाहिँ अलिकति हाम्रो डिस्चार्ज चाहिँ प्लान्टमा घट्छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति जेनेरेसन लस हुन्छ। तर त्यसको पनि हामीले विकल्पहरू सोचिसकेका छौँ। यो हुनु बेलादेखि नै अब यो हाम्रो चाहिँ ड्राई इनर्जी कसरी म्यानेज गर्ने भन्ने विषयमा हामीले पटक पटक छलफल पनि अगाडि बढाएको छौँ। मन्त्रालयले पनि र विद्युत प्राधिकरणले पनि त्यसको लागि स्पेसल टास्क फोर्स नै गठन गरेको छ। त्यसमा हामी कुनै पनि हालतमा चाहिँ जाडो महिनामा चाहिँ जुन काठमाडौँको म्यानेज गर्छौँ त्यसलाई इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी रणनीतिक हिसाबले स्ट्राटेजी बनाएर अगाडि बढ्छौँ। अब जुन देशमा विपदा आएको छ त्यसको चाहिँ पुनर्निर्माणलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी सम्पूर्ण स्टेक होल्डरहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ।
3: एमाले सचिव महेश बस्नेतले पार्टीको आन्तरिक बहस मीडियामा लैजाने नेतालाई आचार संहिता बनाएर कार्यवाही गर्नुपर्ने बताउनु भएको छ। उहाँले मतभेद पार्टीभित्रै विधिसम्मत संवादबाट समाधान गर्नुपर्ने तर्क गर्नुभयो। बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचनाप्रति आपत्ति जनाउनु भएको छ। उहाँले आगामी निर्वाचनमा नेतृत्व बलियो बनाउँदै जनमत फिर्ता गराउन र सरकारका कमजोरी विरूद्ध शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्न एमाले अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको 11 संशोधन 10 अगाडि नै टुङ्ग्याउन निर्देशन दिनुभएको छ। पोखरेलले संशोधनको मसुदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो। 10 संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवा लगायतका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी 11 संशोधनको मसुदा तयार भइरहेको मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
6: म्याग्दीको अकबरी खुर्सानीले बजार पाएन। गत वर्ष प्रति किलो 200 दरले बिक्री भएको खुर्सानी यसपालि प्रति किलो 170 पार्न पनि मुस्किल। आगामी मंगिरभित्र सिद्धबाबा सुरुङ मार्गमा गाड़ी गुडाउने तयारी। हालसम्म सुरुङको भौतिक प्रगति 69%, वित्तीय प्रगति 63%। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या 0, यसका लागि पालिकाले आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै। काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्र जात्रा शुरू। 8 दिनसम्म मनाइने जात्रा हनुमान ढोकामा लिङ्ग ठडाएर शुरू गरियो। भरतपुर अस्पतालमा साउन्यता 122 सर्पदंशका बिरामी आए। 2 महिनामा 12 जनालाई एन्टी स्नेक भेनम प्रयोग गरियो। र जापानमा जारी बीसौं एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोल्यो। कराटेका तेन्जिङ शेर्पालाई पुरूष कुमिते 84 किलोभन्दा माथिको तौल समूहमा कास्य पदक।
3: सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपदपछिको पुनर्स्थापनामा देखिएको सुस्तता र संचार क्षेत्रको समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन्। हवस् त, खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेले बेलायतसँगको फकल्यान्ड टापुको सार्वभौमिकता विवादमा संयुक्त राष्ट्रसंघले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। उहाँले फकल्यान्ड अर्जेन्टिनाको राष्ट्रिय मुद्दा भएको भन्दै टापुका बासिन्दाको आत्मनिर्णयको अधिकारलाई अस्वीकार गर्नुभएको छ।
4: The principle of self-determination does not apply in this case, since the population was implanted by the occupying power on a territory.